0: پیش خدمت ہے پروگرام جاپانی کھانے پکائیں۔
1: سامعین آداب، اب وقت ہوا ہے پروگرام جاپانی کھانے پکائیں کا۔ نئے سال کی چھٹیوں کے دوران اکثر دوست اور خاندان کے افراد گھر پر پارٹی کے لیے جمع ہوتے ہیں۔ ان میں بے تکلف پاٹ لک پارٹیاں کافی مقبول ہیں، جس میں ہر مہمان ایک ڈش لے کر آتا ہے تاکہ سب مل کر اس سے لطف اندوز ہو سکیں۔ اگر آپ کو کسی پاٹ لک پارٹی کی دعوت موصول ہو تو آپ بھلا کیا لے کر جائیں گے؟ ان تقریبات کے لیے ہم اپنی کھانا پکانے کی ماہر محترمہ آکیکو واتانابے پر بھروسہ کر سکتے ہیں۔
0: آداب، میں آکیکو واتانابے ہوں۔ آج ہم منتخب کر رہے ہیں سوشی، اور وہ بھی سوشی کیک بنانے کے لیے، ایسی ڈش جو پاٹ لک پارٹیوں کے لیے بے حد موزوں ہے۔ ہم سانچے میں ڈھلے ہوئے سوشی رائس کو رنگ برنگی سجاوٹ استعمال کرتے ہوئے ایک فینسی کیک کی شکل دیں گے۔
1: تو سب سے پہلے سوشی کیک کے لیے اجزاء نوٹ کر لیجئے۔ سوشی رائس کے لیے آپ کو درکار ہوں گے 300 گرام چاول، 3 کھانے کے چمچ سرکہ، 2 کھانے کے چمچ چینی اور 1 چائے کا چمچ نمک۔ شیتا کے مشروم پکانے کے لیے ہمیں درکار ہوں گے 4 عدد خشک شیتا کے مشرومز، 1 کھانے کا چمچ چینی اور 1.25 کھانے کا چمچ سویا سوس۔ گاجر پکانے کے لیے ہمیں ضرورت ہوگی 0.5 یا 70 گرام گاجر، 1 کھانے کا چمچ چینی اور 1/4 چائے کا چمچ نمک۔ اس کے علاوہ 1 انڈا، 4 عدد بھنڈیاں، 4 سلائس اسموکڈ سالمن، 2 چائے کے چمچ سفید تل، تھوڑا سا مایونیز، نمک اور تیل بھی چاہیے ہوگا۔
0: آئیے شروع کرتے ہیں۔ چاول دھونے کے لیے 400 ملی لیٹر پانی شامل کریں۔ چاول پکانے کی تفصیل کے لیے آپ ہماری جاپانی کھانے پکائیں کی ویب سائٹ پر موجود سارڈین کابایا کی پیالہ بنانے کی ترکیب سے استفادہ حاصل کر سکتے ہیں۔ آئیے سوشی رائس تیار کرتے ہیں۔ جبکہ وہ ابھی گرم ہوں، ایک بڑے پیالے میں چاول پھیلا لیجیے، چینی سرکے اور نمک کو اچھی طرح ملا لیں اور سوشی سرکے کے آمیزے کو گولائی میں گھماتے ہوئے پیالے میں ڈالیں۔ کفچے سے تیزی کے ساتھ چاولوں کو ملائیں۔
1: ایک سے 2 منٹ تک چاولوں کو ملائیں۔ جب آمیزا چاولوں میں اچھی طرح مکس ہو جائے تو ہاتھ سے جھلنے والے پنکھے سے چاولوں کو ٹھنڈا کر لیں۔ جب تمام بھاپ ختم ہو جائے تو چاولوں کو پلٹ کر دوسری جانب بھی اچھی طرح پنکھا جھلیں۔ آج ہم گاجر اور شیتا کے مشروم کے سلائسز کو درمیان میں رکھتے ہوئے سوشی رائس کی 3 تہیں بنائیں گے۔ سجاوٹ کے لیے ہم بھنڈیاں، انڈا اور سالمن استعمال کریں گے۔ پہلے 1/3 سوشی رائس میں تیلوں کو شامل کریں۔ چاولوں کو برابر پھیلانے کے لیے ایک الگ ڈبا استعمال کریں۔ آدھے تیلوں کو چھڑک کر چاولوں کو اوپر نیچے کر کے اچھی طرح ملا لیں۔
0: سوشی رائس تیار کرتے وقت اس بات کا خیال رکھنا ضروری ہے کہ چاول کا ہر دانہ اپنی شکل برقرار رکھے۔ جب چاولوں میں اجزاء جیسے تلوں کو ملائیں تو انہیں پھیلا کر اجزاء کو یکساں طور پر اس کے اوپر چھڑکیں تاکہ چاولوں کو زیادہ ہاتھ نہ لگانا پڑے۔
1: باقی بچے ہوئے تلوں کو بھی ملا دیں۔ دونوں اقسام کے سوشی رائس کو پلاسٹک ریپ یا گیلے کپڑے سے ڈھانپ دیجیے۔ اس کے بعد ہم چاول کی تہوں کے درمیان لگانے کے لیے شیتا کے مشروم کے سلائس اور گاجر کی پٹیاں تیار کریں گے۔ خشک شیتا کے مشرومز کو پانی کی کافی مقدار میں پوری رات کے لیے بھگو دیں۔ اگر آپ کے پاس وقت کم ہے تو انہیں 40 ڈگری سیلسیس کے گرم پانی میں 30 منٹ کے لیے بھگو دیجیے تاکہ وہ تازہ ہو جائیں۔ زائد نمی کو نچوڑ کر نکال لیں، ڈنٹل کو کاٹ کر ہٹا دیں اور ٹوپی والے حصے کو باریک سلائسز میں کاٹ لیں۔ ایک برتن میں سلائسز ڈالیں اور 300 ملی لیٹر پانی شامل کر کے ढकना ढक कर चूल्हे पर चढ़ा दीजिए।
0: जब पानी में उबाल आ जाए तो आंच कम कर दें। 15 मिनट पकाने के बाद सोया सॉस और चीनी डालकर बगैर ढके तमाम भाप खत्म होने तक पकाएं।
2: शुरू का चोटो टोरोट्टो शिते किमाशिता ने।
0: माया गाढ़ा हो चुका है। आप देख सकते हैं कि शीताके के स्लाइसेस सतह पर आ गए हैं और जायका भी बिल्कुल ठीक है। तो अब मैं चूल्हा बंद कर दूंगी। बर्तन को ठंडा होने के लिए छोड़ दें, जिससे शीताके स्लाइसेस को जायका जज्ब करने में मदद मिलेगी।
1: गाजर को 3 सेंटीमीटर लंबी और 2 मिलीमीटर चौड़ी पट्टियों में काट लीजिए।
0: अब एक बर्तन में 200 मिलीलीटर पानी डालें। हल्की आंच पर गाजर की पट्टियां उबालें। 5 मिनट बाद चीनी और नमक शामिल करके 5 मिनट मजीद पकाएं। चूल्हा बंद करके गाजर की पट्टियों को जायका जज्ब करने के लिए बर्तन में ही रहने दें। आइए केक के किनारे सजाने के लिए भिंडियां तैयार करते हैं। एक चुटकी नमक भिंडियों के ऊपर डालकर रगड़ें ताकि रुएं खत्म हो जाएं।
1: एक बर्तन में पानी उबालें और तैयार की गई भिंडियां नमक के साथ पकाएं। 1 मिनट के बाद उन्हें निकालकर बर्फ वाले पानी में डालकर ठंडा कर लें। पानी निकाल लें। डंठल काटकर भिंडियों को बारीक स्लाइसेस में काट लीजिए। इस तरह से हम भिंडियों के कुदरती रंग और साख्त को इस्तेमाल करते हुए उनसे सितारों की शक्ल की सजावट हासिल कर सकते हैं। अब पकाते हैं किंची तमागो, यानी बारीक बारीक कटा हुआ अंडे का क्रेप। किंची का मतलब है चमकती हुई पट्टियां और तमागो अंडे को कहते हैं। तेज जर्द रंग के अंडों की पट्टियां अक्सर त्यौहार की डिशों में इस्तेमाल की जाती हैं। एक छोटे प्याले में एक अंडा तोड़ लें। सफेद झिल्ली को हटा दें, जो कि सफेद रेशादार उजलात हैं और अंडे की जर्दी से जुड़े होते हैं।
0: एक चुटकी नमक अंडे में डालें और अच्छी तरह फेंट लें। फ्राइंग पैन को गर्म करें। पेपर नैपकिन को इस्तेमाल करते हुए तेल की हल्की सी तह लगा दें। एक खूबसूरत क्रेप बनाने के लिए जितना मुमकिन हो उतना कम तेल इस्तेमाल करें। सबसे अहम नुक्ता फ्राइंग पैन का दर्जा हरारत है। फ्राइंग पैन का दर्जा हरारत चेक करने के लिए अंडे के आमेजे के एक कतरे को चॉपस्टिक से फ्राइंग पैन में टपकाएं और इससे आने वाली आवाज को सुने। अगर आवाज बहुत तेज हो तो किंची तमागो ब्राउन हो जाएगा और अगर कोई आवाज ना हो तो अंडा नहीं पकेगा। अंडे के आमेजे के कतरों से कई मर्तबा जांचें। दर्जा हरारत को मवाफिक बनाने के लिए चूल्हे को जलाएं और बुझाएं।
1: अगर आप ये आवाज सुने और अंडे का कतरा सफेद हो जाए तो दर्जे हरारत ठीक है। अब फ्राइंग पैन में तमाम आमेजा डाल दें। अगर आप छोटा फ्राइंग पैन इस्तेमाल कर रहे हों तो 2 छोटे क्रेप बनाएं।
0: अंडे के आमेजे को पूरे फ्राइंग पैन में फैला दें। फ्राइंग पैन का हैंडल पकड़कर थोड़ा सा झुकाते हुए चारों तरफ घुमाएं ताकि तमाम हिस्से पक जाएं। आंच को धीमा रखें। जब अंडे की पूरी सतह पक जाए तो चूल्हा बंद कर दें। क्रेप के नीचे एक चॉपस्टिक डालकर उसे पलट दें। पैन की हरारत पर दूसरी जानिब से पकने दें। क्रेप को निकालकर चॉपिंग बोर्ड पर रख दीजिए। अब इसे 4 सेंटीमीटर चौड़ी पट्टियों में काटें और एक दूसरे के ऊपर रखें और 4 सेंटीमीटर लंबी बारीक पट्टियों में काट लें। हमवार कट हासिल करने के लिए छुरी को सीधा नीचे की जानिब खींचें।
1: तो आइए अब सुशी राइस को केक की शक्ल में ढालते हैं, जिसके लिए चावलों को अभी गर्म होना चाहिए। 16 से 18 सेंटीमीटर कुतर का एक गोल केक का सांचा तैयार करें। अगर आपके पास केक का सांचा नहीं है तो छोटी हांडी भी इस्तेमाल कर सकते हैं। आपको गत्ते के एक टुकड़े की भी ज़रूरत होगी ताकि चावलों को सांचे में बिठा सकें। गत्ते के टुकड़े को दायरे की शक्ल में काटें, जिसकी चौड़ाई इतनी हो कि सांचे के अंदर फिट हो जाए, और उस पर प्लास्टिक रैप चढ़ा दें। केक के सांचे में प्लास्टिक रैप लगाएं और